Thank you.

I'm going to go to the next slide.

Thank you.

0: सबैभन्दा जग्गा पाउँछ। आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा बिक्रीको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, पिराहरू सुक्खा जमिनमा पानी रसाउने जमिन भोकको फुलले राजा पाटले वा कहिले पाटेको छ भने राजा पराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
2: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ हामी
1: हो नि। पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका कोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
2: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भने कहाँ हुन्छ, पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हेरिहाल्नु मिलेन।
1: यस्तो गल्तीले झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
2: हो, मैले भनेको कुरा सही हो, ज्यान माथि प्रथम, ज्यानै नभए

ఇక్కడ ప్రధాన నెంబర్ వన్ సుంచాలి

27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27 27

way, God is going to sort out everything that comes with that.

0: निकम्मे श्रवण द्वारा ग्यास उद्योगहरूले ग्यास बिक्री गर्नेछन्। ऐन निकम्मले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार निकम्मको कार्यालय टेकु परिसर प्रशिक्षण शाखा क्षेत्रले राता स्वामी कीर्तिको तालकेश्वर नगरपालिका परिसर नयाँ बजार झुटो हल परिसर चौधरी नगरपालिका कार्यालय राष्ट्रिय सहयोग केन्द्र टिमीमा ग्यास सिलिण्डर बिक्री वितरण हुनेछ। अत्यावश्यक परेका व्यक्तिले मात्रै आफ्नो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित आएर ग्यास किन्न निगमले अनुरोध गरेको छ।
1: कांग्रेस प्रचार नेटवर्क सीआईएम मार्फत विषय में प्रसारण

सामाजिक

Estabilidade.

महाराष्ट्रले पनि पाँच साउनमा सकिएको छ भने तीन दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 दिनसम्म लागि राजनीति गर्ने पनि अवस्था रहेको छ। त्यस्तै पितृपेश्वरमा काङ्ग्रेस विभागमा अब अदालतको फैसला निर्णायक शीर्षमा

Thank you.

उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल पिसाबीले किरा मारे पनि

Thank you.

Thank you.

Thank you.

Thank you.

Gracias.

एक पटक सेवा करने मौका अवश्य दिन वाला हस्त धन्यवाद।

कार्यक्रमले स्थानीय समाजमा रहेका व्यक्ति विषयमाथि तथा सामाजिक समस्याका विषयमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। यस्तै वासी नगरपालिका

Yeah.

संक्षिप्त मालिक खर्च

एक संदर्भ में राखिएका कार्यक्रममा उत्पादन गरिएका भिडियोमा मौसम कृषि तथा प्राकृतिक विपद न्यूनीकरणमा आदिवासी ज्ञानको अभ्यास लगायतका विषयहरू समेटेका छन्। मौसमका कारण कृषिमा भएको प्रभाव न्यूनीकरणका लागि दुईवटा इन्फर्मेसन क्लिनिक सञ्चालन गरिएको तथा किशोर किशोरी शिक्षाका लागि नौका रेडियो कार्यक्रम उत्पादन भइरहेको जनाइएको छ। कार्यक्रममा रेडियो दुर्गाबारीका कार्यकारी निर्देशक एकनाथ चौधरीले आगामी वर्षको अनुमानित 1,25,00,000 को

在凌晨在这里他的第一个第六站公山的第六站是什么三里八里的

साथै अनुसूचित धारम विधान नमुना अधिवेशनको लागि

0: भएको हो। लागू पदार्थको एकपटकको परीक्षा पनि नर्क मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बसौँ।
2: रेडियो सन्देश
1: गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधीय अस्पताल बासकरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
3: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
3: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा छाती खनिजो
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
3: प्यारालाइसिस भई मुख पाकिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थालीको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपुङ्चर थेरापीबाट सफल उपचार गरिन्छ।
3: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग र ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसुरी 5 बाँसुरी,
1: सम्पर्क नम्बर 04-4001-92 र 4-00-210।

Thank you.

हाल विवाह कानूनी अपराध हो

0: Giocato. Io sono capito oggi la...
1: Peace.

रेडियो गुरुवार एफएम द्वारा

0: आधारलाई पानी खुम्न सक्ने या धमिलो हुने रुख र बिजुलीको कोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
1: भइरहेको सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिलेन।
0: त्यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अल्लो गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको मन ज्यान नभए के

I'm going to go to the next one. I'm going to go to the next one.

0: लागू पदार्थ को पढ़ा किशोरावस्था लागू पदार्थ को एक पटक को प्रयोग गलत मानसिक समस्या र पढ़ाई में असर पुर्याउन सक्छ। साथी को दबाव में होइन आफ्नो सपना को पक्ष में निर्णय करूं तर मैले खुला कुरा गरौं समाधान लागू पदार्थ होइन
1: रेडियो
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता

0: अपने स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक भएमा औषधिया अस्पताल पासखालीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा जिउको सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई बाँकीले नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इन्फ्लुएन्जा थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा बाँसरी
0: सम्पर्क नम्बर 84004001 र 4002010 कौशल्या अस्पताल बाँसरी खनाल चौक नजिक।

अपने खेती बाड़ी में समस्या पड़ रहा है।

भएको सरी राख्ने कपडा मात्र बन्द खोइ यत्तिकै कुर्तिरहनु पिसाले यसरी पानी गालीमा पिसाएको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैले जोखिम हुन्छ।

Some days.

0: आजको गुणस्तरको छलफल सुरु गरौँ न त. आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ.
1: हेर्नुहोस्, पिरालो सुक्खा जमिनमा पानी रसाउने जमिनको कुकुरले ढाँडा फाट्ने वा पहिले फाटेको छ भने ढाँडा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्.
0: ल, पहिलोका पनि लक्षण हुन्छन् न भनेको. हामीले त अब पहिलो ईश्वरको लिला पो सम्झेको त. सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है.
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुनि सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न.
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ.
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन.
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गरेर खानु भयो भने अहिलेका कारण ज्यान समेत जान सक्छ.
0: हो, मैले भनेको कुरा सही हो. ज्ञान बाँचेको धन ज्ञानै नभए के

सुनचारी के बताया था वो अनुसार दोनों से बड़ी था।

0: पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तलब भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमद्वारा सन्देश।

0: संस्थाका सुरक्षित परिवार
1: रेडियो प्रभाव।

Muchas gracias.

क्षेत्रमा बालीमा खास नियन्त्रण प्रतिहारको रासायनिक छारनाशक विषादी प्रयोग गर्न क्रम गर्दा खास नियन्त्रण गर्न सहज फिर्ता छ। विषादीको प्रयोगले वातावरण मनित स्वास्थ्यसँग पशु चौपालमा समेत असर पुग्न चिन्ता भएको बिक्री

arkadaşlar. Hadi ya. Sevgiyle kalın. Merhaba.

0: गरिरहेछ। म्यामसँग सहयोग माग्छु तर केही साथी चाहिँ राजले कहिले नभई चुप्चाप बस्छन्। ती साथी त्यसो नगर है, आफूलाई विश्वास लाग्ने फ्रेन्ड, टिचर, स्कुल नर्स वा विद्यालयका जिम्मेवार व्यक्तिलाई भन्नु भनेको साहस हो, कमजोरी होइन। अन्यको कुरा कसैको कपडामा काम देखियो भने जिस्क्याउने, हाँस्ने वा आफूलाई देखाउने काम कसैले नगर भई बरु चुपचाप जानकारी दिने र सहयोग गर्ने प्रारम्भ गरौँ। अब यसबारे बासकरी नगर शहरकी नर्सिङ अफिसर अस्मिता पौडेलको कुरा सुनौ। महामारी भएको कारणले गर्दाखेरि स्कुल छोडेर अब जानु पर्दैन होइन, गरम अहिले कुनै प्यारहरूको व्यवस्थापन पनि छ र उहाँले शिक्षकहरूको समय लिएर आफ्नो सहज गर्न सक्नुहुन्छ। किशोरीहरू पनि साथी गर्नुभएको छ भने नजिस्काउँ, त्यही भएर चाहिँ यो कुरालाई किशोर अवस्थामा हुन्छ, युवा अवस्था हुन्छ, सबै कुरामा परिवर्तन हुन्छ भनेर सहज स्वीकार गरौँ। अपिल नगरिकन किशोरीहरू आउन सक्नुहुन्छ। स्कुलमा प्याज नै भएन भने प्याज छैन भन्नेमा तातिनु पर्दैन। सफा र सुक्खा सुटी कपडा पनि केही समयका लागि प्रयोग गर्न सकिन्छ, तर प्याज होस् वा कपडा धेरै बेर एउटै प्रयोग गरेर बस्न हुँदैन, समयमै फ्याँक्नुपर्छ। अब साथीहरूको अर्को बुझाइ सुनौ। एक दुई घन्टामा चेन्ज गरिराखेँ, युज गरेको कपडाहरूलाई राम्ररी पखालेर घाममा सुकाएँ।
1: त्यो सुतेको कपडा हुन्छ नरम, लाइट जस्तो कपडा युज गर्ने, साबुन सर्फले घाममा सुकाउने युज गर्नु।
0: कतिपय साथीले लाग्छ प्यान्ट मात्रै सुरक्षित हुन्छ, कतिपयले पनि घरमा कपडा नै प्रयोग गरिरहेका हुन्छन्। वास्तवमा प्यान्ट वा कपडा प्रयोग गर्दा के कुरामा ध्यान दिनुपर्छ त? फेरि पनि बाँसकरी नगर अस्पतालकी नर्सिङ अफिसर अस्मिता पौडेल,
1: प्याड अनि कपडा दुवै प्रयोग गर्दाखेरि ध्यान दिनुपर्ने हुन्छ। त्यसमा हामीले दुई तिन घन्टासम्म प्रयोग गर्न सकिन्छ, तर दुई तिन घन्टासम्म पनि कहिले धेरै बिजनेसहरूको साथै रहनु पर्छ। त्यस्तो लगभग परेको अवस्थामा पहिले निकाल्नु पर्ने हुन्छ, गनाउन सक्छ होइन। हामीले निकाल्दाखेरि पनि सुरक्षित तरिकाले हाम्रो प्राइभेट पार्टलाई टच नहुने गरेर निकाल्नु पर्ने हुन्छ, र राख्दाखेरि पनि बाहिर त पकाएको हुन्छ प्याड होइन, त्यसलाई पनि फोहोर नहुने गरी राख्नुपर्ने हुन्छ, र कपडा पनि हामीले सफा हुनु पर्यो, घाममा सुकाएको हुनु पर्यो होइन, सुरक्षित हुनु पर्यो अनि सुतेको हुनु।

0: चाहन्छु। अर्को एपिसोडमा जुलीको कुरा लिएर फेरि बिदा बाई बाई अनि आफ्नो ख्याल राख्न नभुल्नुहोला है।
1: यो कार्यक्रम BBC मिडिया एक्सन र प्लान इन्टरनेसनलको सहयोग।

नक्कली पाजी आणि गुप्त ज्वेलर्स मध्ये खुश राहिला की

0: समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौ, स्वस्थ र उज्यालो भविष्य रोजौ।
1: रेडियो एफएमद्वारा जनहितको जारी सन्देश।
0: औषधि अस्पताल प्रणाली राजशाही बर्दिया गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐतिबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसकडीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
2: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
2: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा छाती कलेजो
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
2: प्यारालाइसिस भई मुख पाङ्गीले नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
2: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखामा
0: सम्पर्क नम्बर 0484001092।

संसद के सदस्य लोग नागरिकता देकर मांग करते हैं।

पनि कर्मा ठोस प्रतीक्ष हुनुपर्छ। मानवीय सिद्धिपछि राहत बढ्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी राउन्डबाट। गएको पाँचमा रोपा बाजुरा बाजलपुर परियोजना 22 जनाको मृत्यु भएको छ। रोपाको थपन गाउँपालिकामा 27 एकर तेह्रको पहिलोमा

0: ترجمة
1: Thank you.

ありがとうございます。

सरकारले गरेको प्रसारका कारण पहाडी क्षेत्रमा पाइरहेको जोखिम र एकांश सतर्क रहन आग्रह गरेको छ।

क्षेत्र विकास कार्यक्रम संचालन गरेको क्षमता उपलब्ध गराएको हो। बाख्रा पेन्सिलपुर र मत्स्य पालन तर्फका फार्म समूहका सहकारी 5,50,00,000 रुपियाँको अनुदान उपलब्ध गराएको हो। सरकारले सतर्कता पूर्ण हुने क्षति निर्माण गर्न मालवाहक गाडीको मालवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। त्यसका विरुद्ध सार्वजनिक सडक विषय पूर्ण क्षमताभन्दा बढी भार बोकी र सतर्कता पूर्ण क्षति पुर्याउने मालवाहक गाडीलाई प्रतिपत्र 5,00,000 रुपियाँसम्म जरिमाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन सिंह थापाले खबरका अनुसार प्रति किलोमिटर 25-30 करोड रुपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सडकलाई डिपो बनाउन परिवहन सीमा कडाई गर्न लागि बताउनुभयो।

माथि घुमेर राखेको ब्याड पानीबाट सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक एक दुई करोड रुपियाँ गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। राखेको महानगरपालिका र पर्सनीका किसान छोटकन्या चौधरी

समस्या छ सिजन समस्या छ जस्तै भनेर अहिले भनेको समय भएको छ हामीले

यहाँ कम 10% में 45% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँकी छ। कृषि ज्ञान केन्द्र कामका प्रमुख नाथराज भण्डारी

0: युले काठमाडौँबाट पारेको साझा खबर सुनिरहनु भएको छ। पछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रय सँगै शिक्षा अधिकार
1: अस्पताल पर्खाको कुरा हुँदा फेरि पार्टी नेताहरूले त्यसो त्यसो गर्नुभयो।

সেটা আমি অবস্থাতে অসুবিধা

Gracias.

ما فيش مشكلة.

ಸಂಪೂರ್ಣ ಅರ್ಥ.

ইত্যাদি আগমনে সব মূল্যের উচিত নিবন্ধন রাখবো।

Y esto es lo que nos dice Jesús. Esto es lo que nos dice Jesús.

Thank you.

Thank you.

0: सबैजना आइसक्नु भयो अब आजको लाइफस्टाइलको छलफल सुरु गराउनु त आज हामी पहिलो सानो पूर्वको दक्षिणको बारेमा विज्ञको कुरा सुन्छौँ.
1: हेर्नुहोस् पिरामिड सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँडा फाट्ने वा पहिले फाटेको छ भने ढाँडा खोलाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलो आफ्नो लक्षण भन्छन् र भनेको हामीले त पहिलो स्तरको निराको सब्जीको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ.
1: पहिलो जाने पहिले जमिन मुनिबाट चट्याङ परेको

हमारे पूरा टीचर है तो कैसे कर सको।

स्वस्थ जीवन अपनाई।

Thank you.

0: प्रस्तुत तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा दुध र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो पूर्वाधार एफएम द्वारा जनहितमा सन्देश।

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती परेजो नसा

नगरपालिका को कार्यालय

यात्रामा आवश्यक जानकारी दिने शिक्षिका नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्ध सर्वोदय अनुसन्धान केन्द्र संगठन सहकारी